1584 kHz, medium 640 kHz. FM साइट एक मेगाहर्ट्ज और मोबाइल ऐप न्यूज ऑन एयर पर भी समाप्त कर सकते हैं। हमारे अगले लंक का इंतजार कीजिए। अस्सलाम वालेकुम। मीडिया में सोचिन कलहर्ट्स, मीडिया में उतरगिन कलहर्ट्स, एफ एम शहर चिक मेगाहर्ट्ज और मोबाइल ऐप न्यूज ऑन एयर का दियो आकाशवाणी करगिल दिनी जगपो शुक्र रुकना सप्तम्बर وقت بو پیتر بجا جبینه منت سمتونه چیک سن سوک دینی پرو چوک پیت بی پروگرام نجو بسلا کلنگا چانین تی خدمتین حلب سد پروگرام سنا بکن سرمت سن سی کاکا فانو اچه نمونی خدمتین نچی جونا سلام پو قبول سن شک دینی پروگرام نی رخصی کنگا چس پیس با پروگرام چانین تی خدمتین حلب چوکت ریجنل نیوز یونید آکاشوانی کرگیل گرالکا मिशन लाइफ स्टाइल फॉर एनवायरमेंट सेवा संकल्प अभियान स्कूल प्रोग्राम यन मजद

0: chūwa tā mara maha zaruri defi ya ngātēs ngēn mi esā pū chūwa chai bacha juya samsi ngātā west mi e dō ngātēs kam bacha west pūrē mō ngātā ngātā rīne e-waste zare ngātā ngātī mobile chak bōsā ya ngātī solar chī vīvī nā kato adō ngātēs kam bacha dō nā khōng chichik zare nduksar ki tī zan pō ngātā ngā dē sabrdo mēk nē mō ngātā ngā zan pō ngātēs lencha food pō ngātī sakati ka tapcha ngātā ngā reuse chacha adō chola khōng sustainable food pō zare nduk dō nā healthy life jab insaan healthy hoga to obviously ngati environment healthy chhe do na khoz adya no chik ni shidhi jer do chi ga ga chi suni anu ngate tabdil khomar go shado change khomar cha do re chi chi khoz user do ju ya change in demand hamesha ngata nga chi demand chi ka do jan ka to yeri adya no demand pe change bacha chia der bana de product pe res istemal bacha khoncha taki khue use po yang dobara use sho khue environment asal me chok kho chhana ka to ngata chua nya no ya dare ngata nga sabse famous word chi means jo circular economy zare ki ado dwara zok singa de chok zaro do ngati demand pe ancha dia chok se chok ngati de ke change in supply zar bana khachi demand be ta ngati ko supply bana ka to ada ngati change kyon cha misal ki are chi shi ta na ka to glass pu dif ya protection pu packet pu mana chho packet ade packet pe no yara zar bana ka to plastic na bahut sari cheeze jisse mana cheese put sun se kachara mana khimek di do ado zati cheese na ngati demand pa bacha do na ngati zo change in policies government gachuk policy katyo na kato environment friendly ho cha taki dekha ngata environment ka asar me bacha diu ngati mission la bhi ano tafsil indi ni hon diya kas
1: olam sa veres jes ki matlab consumption ik ngate sa supply increase base ya jes ki matlab supply na demand pe kang ngate asa dena control base ngata di nenaba nyan change you mindful conceptions
0: is this
1: chana jeri ngati zindagi ando ngates choice po jese ki ngates bijli bachat be ngate chu bachat be ngates za gandagi ngates kam ping chana tyus mauliyat ka gachuk asar si chin ju mil la ngate sunche ngati harka din ju dare ngate swachh bharat abhiyan ngates la ma dur jana plastic chin to le ne dasbin ne to zat chana tyus cham che asar si chin ju ngati mahol hifazat ka ju
0: kaise jo do sabse important in you the theme pokhna and yaar daring ata the mission life pe anu pehla hamare government level pe policy banta tha ye sab ngaz yara pehla zindagi ka ki pro planets for people dare ngati log hi community mobilize bacha individual mobilize bacha taki rare na ngati community in gangma diang ka to involve chana akhirkar cheez po gangma insaan is bachin ngata minda rare is bachin gangma mahas high level ka change sha ضروری میں کی گاتے رہنے رہتے درے یاری دیئے صاحب پہ گدو کھوئیں جیسے کی یارانگا گو کھری کا گاتا انرجی زرد سب سے گاتا درے انرجی کنزمشن پہ گاتا منہ کی مو چیہ زمان گاتا گا chakse chakse cheese in nang ate energy kalendu cha nga ta oti fi ayin nga ta za school che fi ayin nga ta grang mu fi ayin ac ya cha nga ti don mu fi heater yo chote se chote har cheez jo aaj kal rozmarra nga ti zindagi an phal mi don ga ma energy jo ya ta nga ti go kri khate energy se bacha eres mos de dikha ki nga ta cha tana geri kamre an yari bijli aur po off ase cha cha yara ma zarurat me tneres yari ga energy chee shin pankhe gin do ban bas cha cha हीटर छीनना का तो यार आधी जरूरत का तो मैंने दो आम बन बस अच्छा दो ने हम बोंग आता कुछ रिन्यूएबल एनर्जीज बात जो दो आता डुलन दुख चल ओके जैसे कि आते सोलर एनर्जी दो आते इस्तेमाल बनाएंगे अच्छा फिर भी हम खोया आता रिलीजियसली यूज बचा आते हमारा गचुक ची बना का तो जितना हमें जरूरत है उतना हम यूज करें बाकी जो है हम सेव रखें जिससे हम सस्टेनेबल वही कहते हैं सस्टेनेबल इकोनॉमी ब्याज चलो यार छू ना का तो गार यार छू ना का तो यार जरूरत यार छू इस्तेमाल बचा बाकी यार छू मामो फॉर्म ही पहुंचा दिया ना सिर्फ दिया सकमा आता महदूद मिलू छा ये ट्रांसपोर्टेशन है समथिंग एनर्जी वेस्ट जैसे कि आता मिंदा चिच्ची की कम से कम 5 किलोमीटर खुरान सा डुल दो हालांकि खुए गाड़ी जगह नो मिंदा 5 नफर को सीटी का पूरी छाया छा ना का तो दो दून इस चीज बना का तो गदा सिर्फ खुए गाड़ी सा था डुलवा मर खुए नंगोस में छे दे एनर्जी चाहे पेट्रोल इन चाहे डीजल इन जो भी होगा गदे कंजम्पशन पर बड़ा ज्यादा बेनियो दे फिर आते कार पुलिंग जरबान साइकिल जरबान हर चीज आना पब्लिक ट्रांसपोर्टेशन दो दो चीज उन इस्तेमाल बचा जिससे हो सके कि गति इन्वायरमेंट बचे छे गति फिर रिसोर्स बचे छे जिससे हम सस्टेनेबल डेवलपमेंट जो हमारे साथ तरक्की होगा तो हम आने वाले फ्यूचर के लिए भी कुछ सोचे दी जती गता